0: राम कहे करताल बिजावे चटिया सबे बिगाड़े इन्हे ता नाल दे साथी भी बिगाड़ दिते ने। कहिंदे जदो इन्नी गल कही फिर मां आई कह लगे मां ने कहा बस दा बस कीनी सब राजे पुत्र सारी धरती तेरे बापू दे अधीन है बिनती करे पटरानी मेरे बच्चिया तू गल मन लै छड़ दे तू राम नाम नू कगे लिख दे ने सह पुत्र प्रहलाद कहा नी माने तिन तो औरा छानी सच दे पुजारी ने मां नू भी जवाब दे दिता मां दे बचन मन्ने नहीं पुत्र प्रहलाद कहा नहीं माने तिन तो औरा छानी अगे कहिंदे दुष्ट सभा मिल मंत्र उपाया हुण दुष्ट इकट्ठे होए इन्हां ने सलाह कीती करसे औद कनेरी प्रहलाद नू आपां खत्म करने ते साध संगत अगली पंक्ति वल ध्यान देना जिहड़ी मैं अर्ज करनी चाहना दुष्ट सभा मिल मंत्र उपाया करसे औद कनेरी साहब कहिंदे गेर तार जल ज्वाला पै राख्यो चार शब्द कह गिर गिर दा अर्थ है पहाड़ तर तर दा अर्थ है रुख जल दा अर्थ दरिया सी पानी करने आ गिर तर जल अगे वे ज्वाला ज्वाला दा अर्थ है अग गिर तर जल ज्वाला पै राख्यो राजा राम माया फेरी मेरे वाहगुरु ने एहो जिहा कौतुक वरता दिता ना पहाड़ ना रुख ते ना पानी दियां लहरां ते ना ही उनू बलदी हुई अग साड़ के सुआ कर सके। उस तो बाद ए खेड़ चल पई ए खोली एथो तक आ पहुंची वख वख इलाकियां विच ढंग मनाण दे वख वख ने किते लठ चला के होली मनाई जांदी है किते बजुर्गां उत्ते चिक्कड़ सट के होली मनाई जांदी है किते कालक सट के होली मनाई जांदी है किते एक दूजे उत्ते रूंग रूंग अपना रंग सट के खरूद मचा के होली मचाई खेडी जांदी है ते धन गुरु ग्रंथ साहिब जी ने एक बचन कहा देखिया भी ए लोग तां सच दी गल नूं भुल गए ने केवल एक दूजे दे उपर रंग पै सड़दे ने गुलामी दियां जंजीरां इन्हां दे गले विच पईआं ने इन्हां नूं रब वाहिगुरु चेते नहीं गुलामी भी जीवन बतीत करदे ने ते मेरे दाते ने फिर क्या कहन लगे सजना जे तू रंग सच नहीं चाहना है ते आ मैं तेनू सटा तू रंग दसा रंग केड़ा चाड़ना है केड़ा रंग सटना गुरु नानक साहब दे बचन असी पढ़ने ते हर एक नू ए शब्द चेते ने साध संगत कोई अंदर ऐसा नहीं जेड़ा रंगण तो बिना खाली होवे हर एक दा अंदर रंगया अंतर सिर्फ इतना किसे दा कुसंबे दे रंग न रंगया किसे दा मजीद दे रंग न रंगया। धन गुरु ग्रंथ साहब विच साहब कहिंदे ने कोई अंदर रंगण तो बिना नहीं कईआं दे अंदर दे चोले लालच दे रंग विच रंगे ने लालच दे रंग विच रंगे हुए चोलिया नेड़े कदी भी वाहगुरु की कृपा नहीं ते कई चोले ऐसे ने जेड़े नाम दे रंग विच रंगे ने ते गुरु नानक साहब कहिंदे ने इहो जिहां दे चरणां दी धूड़ मैनू मिल जावे। सतगुरु ने बचन कीता कहन लगे ए तन माया पाया प्यारे लीतड़ा लभ रंगाए मेरा कंत ना भावे चोलड़ा प्यारे ए चोला मेरे वाहगुरु नू नहीं पौंदा क्यों धन सेजै जाए किवें तेरे किरदे दी सेज ते वाहगुरु आवे तेरा तां चोला ही अंदर दा लालच रंगे। अगे हजूर कहिंदे ने पर जिन्हां दे नाम ने रंगे ने काया रंगण जे थिया प्यारे जे अंदर नू रंगणी इथे पाठ है काया रंगण रंगण दा अर्थ ए नहीं रंगणा इथे रंगण दा अर्थ है ओ भांडा जिदे विच ललारी रंग पा के कपड़े रंगदा है। साहब कहिंदे ने काया रंगण इस शरीर नू एक ललारी दा भांडा बना लै काया रंगण जे थिया प्यारे पाईए नाम मजीठ एदे विच नाम दा रंग पा दे रंगण वाला जे रंगा है साहिब ऐसा रंग न दीत जिनके चोले रतड़े प्यारे कंत तिना कै पास धूड़ तिना की जे मिले जी कौ नानक की अरदास। सतगुरु ने कहा ऐ मनुख तू बाहर दे रंग नू छड तू अंदर नू रंग लै ते महाराज ए रंग कदी उतरदा नहीं। सतगुरु बाणी विच कहिंदे ना मैला ना धुंधला ना भगवान ना कच नानक लालो लाल है सच्चे रता सच ए रंग लगदा किनू वे साहब कहिंदे ने हर रंग लागो जिन्हू हरी दा रंग लग जाए जाको हर रंग लागो इस जुग में सो कहियत है सूरा ਤੇ ਜਿਹਨੂੰ ਅੰਦਰੋਂ ਰੰਗ ਲੱਗ ਜਾਏ ਉਹਦੇ ਬਾਰੇ ਗੁਰਦੇਵ ਬਾਣੀ ਵਿਚ ਬਚਨ ਕਰਦੇ ਨੇ, ਲਾਲ ਰੰਗ ਤਿਸ ਕੋ ਲੱਗਾ ਜਿਸਕੇ ਵਡਭਾਗਾ, ਮੈਲਾ ਕਦੇ ਨਾ ਹੋਵੇ ਨਾ ਲਾਗੈ ਦਾਗਾ, ਤੇ ਜਿਹਦਾ ਅੰਦਰ ਨਹੀਂ ਰੰਗਿਆ। ਗੁਰੂ ਗ੍ਰੰਥ ਸਾਹਿਬ ਨੇ ਬੜੇ ਪਿਆਰੇ ਬਚਨ ਕਹਿਣ ਲੱਗੇ, ਆਪਣੇ ਸਰੀਰ ਵੱਲ ਕਦੀ ਝਾਤੀ ਮਾਰ, ਜਨਮ ਨੂੰ ਕੁਝ ਸਮੇਂ ਬਾਅਦ ਦੰਦ ਮਿਲੇ ਜਿਹੜੇ ਮੋਤੀਆਂ ਦੀ ਤਰ੍ਹਾਂ ਚਮਕਦੇ ਸਨ, ਸਾਰੀ ਉਮਰ ਇਨ੍ਹਾਂ ਦੰਦਾਂ ਨਾਲ ਚਬਾ ਕੇ ਖਾਧਾ, ਦੰਦ ਘਸ ਗਏ, ਦੰਦ ਭੁਰ ਕੇ ਮੂੰਹ ਵਿਚੋਂ ਨਿਕਲ ਗਏ, ਸਾਰੀ ਜ਼ਿੰਦਗੀ ਇਨ੍ਹਾਂ ਅੰਗਾਂ ਨੂੰ ਸਵਾਰਿਆ, ਸੋਹਣੇ ਤੋਂ ਸੋਹਣੇ ਬਸਤਰ ਪਾਏ ਇਸ ਸਰੀਰ ਤੇ, ਸਰੀਰ ਦੇ ਅੰਗ ਵੀ ਘਸ ਗਏ, ਇਹ ਵੀ ਖਤਮ ਹੋ ਗਏ। ਤੇ ਸਤਿਗੁਰੂ ਕਹਿੰਦੇ ਨੇ ਬੜੇ ਅਫਸੋਸ ਦੀ ਬਾਤ, ਖਾਂਦਿਆਂ ਦੰਦ ਘਸ ਗਏ, ਪਾਉਂਦਿਆਂ ਸਰੀਰ ਘਸ ਗਿਆ, ਸਾਰੀ ਉਮਰ ਲੱਗ ਗਈ, ਪਰ ਜੇ ਅਜੇ ਤੱਕ ਨਾਮ ਦਾ ਰੰਗ ਨਹੀਂ ਲੱਗਾ ਤੇ ਤੇਰਾ ਜੀਵਨ ਤਿਰਕਾਰ ਜੋਗ, ਅੰਦਰ ਨੂੰ ਕਿਉਂ ਨਹੀਂ ਰੰਗਦਾ? ਹਜ਼ੂਰ ਨੇ ਬਚਨ ਕੀਤਾ, ਕਹਿਣ ਲੱਗੇ ਖਾਂਦਿਆਂ ਖਾਂਦਿਆਂ ਮੂੰਹ ਕੱਠਾ, ਕੱਠਾ ਦਰ ਤੇ ਘਸ ਗਿਆ, ਤੈ ਨੰਦਿਆਂ ਸਭ ਅੰਗ, ਨਾਨਕ ਤ੍ਰਿਗ ਤਿੰਨਾਂ ਦਾ ਜੀਵਿਆ, ਜਿਨ੍ਹਾਂ ਸੱਚ ਨਾ ਲੱਗੋ ਰੰਗ, ਉਨ੍ਹਾਂ ਦਾ ਜੀਵਨ ਤਰਕਾਰ ਜੋਗੇ ਜਿਨ੍ਹਾਂ ਨੂੰ ਅੰਦਰ ਸੱਚ ਦਾ ਰੰਗ ਨਹੀਂ ਲੱਗਾ। ਸਾਧ ਸੰਗਤ ਮੈਂ ਅੱਗੇ ਤੁਰਾਂ, ਸਤਿਗੁਰੂ ਨੇ ਅੰਦਰ ਰੰਗਣ ਦੀ ਗੱਲ ਕਹੀ, ਹੋਲਾ ਮਹੱਲਾ ਇਹਦਾ ਅਰਥ ਕੀ ਹੈ? ਪਹਿਲਾਂ ਆਪਾਂ ਇਹਦੇ ਬਾਰੇ ਬੇਨਤੀ ਕਰ ਲਈਏ, ਹੋਲਾ ਸ਼ਬਦ ਜਿਹੜਾ ਇਹ ਫਾਰਸੀ ਦਾ, ਮਹੱਲਾ ਸ਼ਬਦ ਜਿਹੜਾ ਇਹ ਅਰਬੀ ਦਾ। ਹੋਲਾ ਦਾ ਅਰਥ ਹੈ ਹਮਲਾ, ਮਹੱਲਾ ਦਾ ਅਰਥ ਹੈ ਥਾਂ, ਇਹਦਾ ਅਰਥ ਬਣਦਾ ਹਮਲਾ ਅਤੇ ਹਮਲੇ ਵਾਲੀ ਥਾਂ, ਉਹ ਥਾਂ ਜਿੱਥੇ ਹਮਲਾ ਕੀਤਾ ਜਾਏ। ਹੋਲਾ ਮਹੱਲਾ ਜਿਹੜਾ ਭਾਈ ਕਾਨ ਸਿੰਘ ਦੇ ਨਾਭਾ ਦੇ ਮੁਤਾਬਕ ਗੁਰੂ ਗੋਬਿੰਦ ਸਿੰਘ ਮਹਾਰਾਜ ਜੀ ਨੇ, ਕਲਗੀਧਰ ਸਵਾਮੀ ਨੇ ਸਿੱਖਾਂ ਵਿਚ ਸ਼ਸਤਰ ਅਭਿਆਸ ਨੂੰ, ਸ਼ਸਤਰ ਵਿਦਿਆ ਦੇ ਅਭਿਆਸ ਨੂੰ ਪਰਪੱਕ ਰੱਖਣ ਵਾਸਤੇ ਸੇਤ ਸੁਦੀ ਇਕ ਨੂੰ ਇਹ ਮੇਲਾ ਜਿਹੜਾ ਇਹ ਮਹੱਲਾ ਆਰੰਭ ਕੀਤਾ ਸੀ ਸ਼ਸਤਰਾਂ ਦੀ ਵਿਦਿਆ ਲਈ। ਤੇ ਮੈਂ ਅਰਜ ਕਰਾਂ, ਸ਼ਸਤਰਾਂ ਦੀ ਲੋੜ ਕਿਉਂ ਨੇ? ਆ ਕਈ ਵਾਰੀ ਸਵਾਲ ਵੀ ਬੜੇ ਉਪਜਦੇ ਨੇ, ਸ਼ਸਤਰ ਕਿਉਂ ਪਕੜੇ? ਤੇ ਧੰਨ ਗੁਰੂ ਹਰਗੋਬਿੰਦ ਸਾਹਿਬ ਨੇ ਪਹਿਲਾਂ ਦੋ ਕਿਰਪਾਨਾਂ ਪਾਈਆਂ ਨੇ। ਇੱਕ ਬੜੀ ਪੁਰਾਣੀ ਲਿਖਤ ਪੜ੍ਹਨ ਦਾ ਮੌਕਾ ਮਿਲਿਆ, ਉਹਦੇ ਵਿਚ ਗੁਰੂ ਅਰਜਨ ਸਾਹਿਬ ਨੂੰ ਕਿਹਾ, ਮਹਾਰਾਜ ਤੁਸੀਂ ਸ਼ਸਤਰ ਨਹੀਂ ਪਾਓਗੇ? ਸਤਿਗੁਰੂ ਨੇ ਇੱਕ ਰਮਜ਼ ਭਰਪੂਰ ਬਚਨ ਕਿਹਾ, ਕਹਿਣ ਲੱਗੇ ਪਾਵਾਂਗੇ, ਅਸਾਂ ਸ਼ਬਦ ਦੀ ਪ੍ਰੀਤ ਕਰਕੇ ਪੀਰ ਦੀ ਪੀਰੀ ਖਿੱਚ ਲੈਣੀ ਏ, ਤੇ ਸ਼ਸਤਰ ਦੀ ਪ੍ਰੀਤ ਕਰਕੇ ਮੀਰ ਦੀ ਮੀਰੀ ਖਿੱਚ ਲੈਣੀ। ਬੜੇ ਕਮਾਲ ਦੇ ਭਾਵ ਪੂਰਕ ਬਚਨ ਸਨ। ਸ਼ਬਦ ਦੀ ਪ੍ਰੀਤ ਨਾਲ ਪੀਰੀ ਮਿਲੇਗੀ, ਸ਼ਸਤਰ ਦੀ ਪ੍ਰੀਤ ਨਾਲ ਮੀਰੀ ਮਿਲੇਗੀ। ਤੇ ਜਦੋਂ ਮੇਰੇ ਗੁਰੂ ਅਰਜਨ ਸਾਹਿਬ ਜੀ ਤੱਤੀ ਤਵੀ ਤੇ ਬੈਠੇ ਨੇ, ਉਸ ਵਕਤ ਦੇ ਹਾਲਾਤ ਨੂੰ ਇਕ ਅਦੀਬ ਨੇ ਬੜਾ ਸੋਹਣਾ ਲਿਖਿਆ। ਉਹ ਕਹਿੰਦੇ ਨੇ ਕੰਧਾਂ ਹਵੇਲੀ ਦੀਆਂ ਬੜੀਆਂ ਉੱਚੀਆਂ ਨੇ, ਅੱਗ ਦੀਆਂ ਲਾਟਾਂ ਪਈਆਂ ਨਿਕਲਦੀਆਂ ਨੇ, ਤੇ ਮੇਰਾ ਗੁਰੂ ਅਰਜਨ ਪਿਤਾ ਤੱਤੀ ਤਵੀ ਤੇ ਬੈਠਾ, ਤੇ ਮੁਰਤਜ਼ਾ ਖਾਨ ਉਹ ਕਹਿੰਦਾ ਪਿਆ। ਮੈਂ ਇੱਕ ਅਰਜ਼ ਹੋਰ ਕਰਦਿਆਂ, ਜਿਨ੍ਹਾਂ ਨੇ ਸੱਜਣਾ ਨੇ ਵਿਦਵਾਨਾਂ ਨੂੰ ਪੜ੍ਹਿਆ ਨਾ, ਕੱਲਾ ਚੰਦੂ ਗੁਰੂ ਅਰਜਨ ਸਾਹਿਬ ਦੀ ਸ਼ਹਾਦਤ ਦਾ ਹੱਥ ਨਹੀਂ ਚੰਦੂ ਦਾ ਇਕੱਲੇ ਦਾ, ਜਹਾਂਗੀਰ ਖੁਦ ਜਿਹੜਾ ਇਹਦੇ ਅੰਦਰ ਪੂਰਾ ਇਹਦਾ ਯੋਗਦਾਨ ਹੈ, ਜਹਾਂਗੀਰ ਦਾ, ਸ਼ੇਖ ਅਹਿਮਦ ਬੁਖਾਰੀ ਦਾ ਜਿਹਨੂੰ ਮੁਰਤਜ਼ਾ ਖਾਨ ਵੀ ਕਹਿੰਦੇ ਨੇ, ਪਿਰਚੀਏ ਦਾ ਵੀ ਕੁਝ ਹੱਥ ਹੈ, ਇਸ ਤੋਂ ਇਲਾਵਾ ਕਈ ਐਸੇ ਨੇ ਜਿਨ੍ਹਾਂ ਨੇ ਆਪਣਾ ਪੂਰਾ ਯੋਗਦਾਨ ਪਾਇਆ। ਖਾਸ ਕਰਕੇ ਸਰਵਰੀਏ ਵੀ ਵਿਰੁੱਧ ਸਨ ਕਿ ਸਿੱਖੀ ਦਾ ਪ੍ਰਚਾਰ ਕਿਉਂ ਹੁੰਦਾ। ਆਪ ਜੀ ਦੇ ਨੌਲੇਜ ਲਈ ਜਦੋਂ ਆਪਾਂ ਫਤਿਹਗੜ੍ਹ ਸਾਹਿਬ ਜਾਂਦੇ ਹਾਂ ਨਾ, ਇਹਦੇ ਥੱਲੇ ਇੱਕ ਮਜ਼ਾਰ ਹੈ, ਇੱਕ ਮਸਜਿਦ ਹੈ, ਉਹ ਮਕਬਰ ਹੈ। ਤੇ ਆਪ ਜੀ ਨੂੰ ਪਤਾ ਹੋਵੇ, ਜਿਸ ਬੰਦੇ ਨੇ ਗੁਰੂ ਅਰਜਨ ਸਾਹਿਬ ਨੂੰ ਸ਼ਹੀਦ ਕਰਾਉਣ ਵਿਚ ਪੂਰੀ ਵਾਹ ਲਾ ਦਿੱਤੀ ਏ, ਉਸ ਬੰਦੇ ਦੀ ਜਿਹੜੀ ਕਬਰ ਹੈ ਉਹ ਸਰਹੰਦ ਫਤਿਹਗੜ੍ਹ ਸਾਹਿਬ ਦੇ ਬਿਲਕੁਲ ਹੀ ਨਾਲ ਉਸ ਮਕਬਰੇ ਦੇ ਵਿਚ, ਉਸ ਮਸੀਤ ਦੇ ਵਿਚ ਉਹਦੀ ਕਬਰ ਹੈ। ਅਜੇ ਤਾਂ ਜਾ ਕੇ ਦੇਖੋ, ਉਹਦੀ ਕਬਰ ਮੌਜੂਦ ਹੈ। ਖੈਰ, ਗੁਰੂ ਅਰਜਨ ਸਾਹਿਬ ਤੱਤੀ ਤਵੀ ਤੇ ਬੈਠੇ ਤੇ ਪੁੱਛਿਆ, ਹੁਣ ਤੁਹਾਡੀ ਆਵਾਜ਼ ਕਿੱਥੇ ਵੇ? ਅੱਗ ਦੀਆਂ ਲਾਟਾਂ ਤੁਹਾਡੇ ਨਾਲ ਕੀ ਪਈਆਂ ਕਰਦੀਆਂ ਨੇ? ਤੇ ਮੇਰੇ ਸਤਿਗੁਰੂ ਨੇ ਜਿਹੜੇ ਬਚਨ ਕਹਿ, ਉਸ ਅਦੀਬ ਨੇ ਭਾਵੇਂ ਆਪਣੀ ਮਨ ਦੀ ਅਡਾਰੀ ਵਿਚੋਂ ਕਿਹਾ, ਕਹਿਣ ਲੱਗੇ ਮੁਰਤਜ਼ਾ ਖਾਨ, ਇਸ ਵਕਤ ਮੇਰੀ ਜ਼ਬਾਨ ਨੂੰ ਤੁਸੀਂ ਬੰਦ ਕਰਨਾ ਚਾਹੁੰਦੇ ਹੋ, ਪਰ ਯਾਦ ਰੱਖਣਾ ਇਹ ਜ਼ਬਾਨ ਬੰਦ ਹੋਣੀ ਨਹੀਂ। ਮੇਰੇ ਤੋਂ ਬਾਅਦ ਵਕਤ ਦੇ ਜਿਹੜੇ ਹਾਲਾਤ ਨੇ ਨਾ, ਉਨ੍ਹਾਂ ਦਾ ਟਾਕਰਾ ਨਾ ਤੇਰੇ ਤੋਂ ਹੋਣਾ, ਨਾ ਜਹਾਂਗੀਰ ਤੋਂ ਹੋਣਾ। ਇਹ ਠੀਕ ਹੈ, ਅੱਜ ਅੱਗ ਦੀਆਂ ਲਾਟਾਂ ਵਿਚ ਮੇਰੇ ਸਰੀਰ ਨੂੰ ਗੁੰਮ ਕਰਨਾ ਚਾਹੁੰਦੇ ਹੋ, پر میرے تو بعد جدو ہر گوبند نے کرپان پکڑی تے کسی بھی طاقت نہیں وہ ٹکر لے سکو. اس ادیب نے بچن لکھے وہ کہندا حضور نے کیا میری صدا کو دبانا تو ممکن ہے مگر بدلتے وقت کی رفتار کون روکے گا. فصیلے آتشو آہن بہت بلند سی مگر حیات کی للکار کون روکے گا. میرے خیالوں کی پرواز روکنے والوں میرے ہر گوبند کی تلوار کو روکے. ست گرو گرو ہر گوبند صاحب نے دو کرپانا پائیا تے سوال اٹھیا کرپانا کیوں تے اے دا اتر بھائی گرداس ہورا نے دتا. کہن لگے قدرت دا ایک نیم ہے جدو زمیندار فصل بیجد جنی او قیمتی فصل بیجد تے کنڈیاں دی وار تیار چپیرے کرد جے پوچھیے تینوں کی لوڑ ہے کنڈیاں دے وار کرن دی تے او اکو گل کہندا ہے جتنی فصل قیمتی ہے پشو لنگ کے اس فصل نو تباہ کرن گے پشو برتی تو بچان لی وار ات ضروری ہے. تے گرو ہرگوبند صاحب نے شستر اس کر کے پائے نے کہ گرو نانک دی فلواری نو پشو برتی والے تباہ نہ کرنا چاہن اس کر کے ستگرو نے ایک وار لا دتی. بھائی گرداس نے بچن کیتا کہ لگے کھیتی وار جو ٹنگری ککر آس باس جو باگے تے اس وقت کہندے نے سپ لپیٹے چننا بوا جندا کتا جاگے چندن نو بھی سپ چمبڑے نے او دی راکھی دے لئی اسی بوے اگے بھی جندرا مارنے کتا رکھنے. اسی طرح کہن لگے اس فلواری نو بچان دے لئی شستراں دی ضرورت ہے. خیر ساد سنگت آپا اگے تریے اے لوگ ظالم ظلم کرتے رہے جدوں صاحب شری گرو تیغ بہادر جی دا سما آیا تے اس وقت میرے داتا جی آنند پور دی دھرتی تے نے اینا کو ظلم ودھ گیا کہ ظالم دی تلوار نے انیکاں دے سر لا دتے جنیو لا دتے ٹکے مٹین دی کوشش کیتی تے اس وقت گرو تیغ بہادر جی دے چرناں وچ اینا نے فریاد کیتی مہاراج تو کرپا کرے تا مندر وچ دیوے بلدے رہن گے جے تو کرپا کرے تا جنیو تلک رہے گا جے داتیا تو بخشش نہ کیتی نہ تلک رہنے نے نہ جنیو رہنے نے نہ داتیا مندر وچ آرتی اتار لگیا دیوے بلدے دسنے. ایک ادیب نے بڑا سونا لکھیا وہ کہندا میرے ستگرو نے بھروسہ دے کے توریا کہن لگے یقین کرو تسی گھراں نوں چلے جاؤ میں اپنا سر دے کے تواڈے ست نوں بچاواں گا تے جڑے کہندے تسی ساڈے دیوے بجھ چلے نے میں تیل دی تھاں تے اپنا خون پا کے وی تواڈے دیوے بل دے رکھاں. اس ادیب نے بڑا سونا بچن لکھیا کہندا ہے کہ آ ستگرو بچیو گھری جاؤ سر دے کے ست بچاں گا میں ہندو دھرم تے بجھ رہے دیوے اندر تیل اپنے لہو دا پاں گا میں اس دیوے نو بجھن نہیں میں دیندا. اس وقت کہندا ہے جدو میں اج چاٹی مارنا کوئی پجاری دیوے رکھ کے تھالی وچ آرتی اتاردا ہے لوگ کہندے نے دیویاں وچ تیل بلدا ہے او کہندا ہے نہیں او لکھدا ہے پایا دیش دیاں جڑاں وچ تیل اس نے خون اس نے بھارت ورس دا باغ تا پھل رہا ہے. کہن لگے ہندو مندراں دے دیویاں وچ ہن وی لہو تیغ بہادر دا بل رہا اج تک او گرو تیغ بہادر دا مانو خون پیا بلدا ہے جڑے او دیوے قائم نے. ستگرو گرو تیغ بہادر جی دی شہادت ہو گئی بھائی جیتا جی شیس لے کے کیرت پور آئے دھن گرو کلگی والے نے اپنے پتا دے شیس نو نمسکار کیتی. ساد سنگت اسی سمے کچھ سمے تو بعد میرے کلگی تر سوامی نے چیت سدھی ایک نو ساریاں سنگتاں نو اکٹھا کیتا تے اس وقت کیا سکھو ہن ایک دوجے تے رنگ سٹن دا سما نہیں ایک دوجے تے چکڑ جا آ پانی سٹن دا سما نہیں اج سما آ گیا ہے کہ تسی اپنے آپ نو شستر بد کرو. دیکھو ظالم نے عشت تے وار کیتا ہے دن رات ظلم پیا ودھ ہے ہن رنگ سٹن نال ظالم نے واپس نہیں مڑنا تسی شستر ودیا دا اینا کو ابھیاس کرو کہ ظالم دے منہ نو تسی. میں ارج کیتی ہے ہولا محلہ کیول شستراں دے ابھیاس دا ایک پرتیک ہے. ویسے بھائی نند لال نے اے وی بچن کیا کہندے نے ستگرو گرو گوبند سنگھ مہاراج تیرے ہاتھ وچ ایک پچکاری ہے. انہوں نے بڑی سونی گل کی, کہہ لگے زہے پچکاری پرزابرانی, ہے ستگرو تیرے ہاتھ وچ ایک پچکاری ہے بخشش دی, تے جیڑی پچکاری کیول نام تے امرت جل رنگ نال بھری ہے زہے پچکاری پرزابرانی. تے اگیو لکھ دینے کہ ہر دے رنگ راہ جس بندے دا اندر نہیں رنگیا خوش رنگو بو کرد, ستگرو تیرے ہاتھ دی پچکاری جڑی ہے جڑے اندر نہیں رنگے اونا اندرانو تو کے تو نام دا رنگ چاڑ دینے. اگے پھر لکھ دا ہے بھائی نند لال صاحب کہیں دینے, کہن لگے گلال آپ سانیے دستے مبارک. بڑے کمال دی گل کہی گرو گوبند سنگھ, تیرے ہاتھ دے وچ ایک بخشش دا رنگ ہے بخشش دا گلال ہے, گلال آپ سانیے, آپ شانیے دا ارتھ اڈنا. جدو تیرے ہاتھ وچو بخشش دا گلال نکلدا ہے دستے مبارک تیرے ہتھاں وچو نکلدا ہے, کہن لگے زمینوں آسمان را سرخرو کرد تیرے ہاتھ وچ اینی کو بخشش ہے, جدو تو بہنا تو آسمان نو وی رام دے رنگ وچ رنگ دینا, تے جس دھرتی تے بہنا اونوں وی نام دے رنگ وچ رنگ دینا. کیڑے رنگ دی گل ستگرو نے کیتی؟ اج سنگتاں دا اکٹھ ہویا تے میرے ستگرو نے ایک جگہ نشچت کیتی, کھولا محلہ جدو آرمب ہوئے اس وقت گردیو نے اپنی میان وچو تیز چمک دی کرپان کڈی تے ایک تھان نشچت کیتی جنوں آپا ہول گڑھ کہنے ہاں. صاحب نے تھان نشچت کر کے کیا دو جتھے بنا دیتے, ایک نوں کیا تو اس تھان تے حملہ کرنا, دوجے نوں کیا تو اے دے حملے نوں روکنا تے تیار رکھنا. اے لڑائی نکلی سی ایک ابھیاس سی, ایک جنا حملہ پیا کردا ہے دوجا اس حملے نوں روکدا ہے, تے جدو آپس وچ نکلی لڑائی نال جیڑا وی اس تھان تے قبضہ کرن وچ سفل ہو جاندا ہے تے میرا کلگی والا اج دے دن بھرے دربار وچ انہاں سرپاؤ دے دے ہوندے سن. جیڑا جت جاندا سی اونوں دیوان دے اندر سرپاؤ دینے تے ستگرو نے ایسے دینی کھولے محلے والے دن کرپان کڈی تے اینے بھروسے نال ایک گل کہی سی, کہن لگے سکھو جے ہولی کھیڈنی ہے نا تے رنگ سٹ کے نہیں, آج ہمارے بنا پھاگ پرب سنگی مل کھیلن لاگ, ہولی کینی سنت شیو رنگ لاگا ات لال دیو, جے تسی رنگ ہولی کھیڈنی ہے تے رب دے پیارے گرمک جنا دی سنگت وچ بیٹھ کے نام جپو, اے اندر نو نام دا رنگ چاڑ دے گی. خیر ستگرو نے کرپان کڈی, اوتھے جڑے حضور نے بچن کہے او دسم دی بانی وچ درج نے. گرو کلگی والے نے کیا کھولے محلے والے دن, کہن لگے کھگ کھنڈ بےہنڈنگ, کھل دل کھنڈنگ, ات رن منڈنگ, بر منڈنگ, پج دنڈ اکھنڈنگ, تیز پرچنڈنگ, جوت امنڈنگ, پان پربنگ, سکھ سنتاں کرنگ, درمت درنگ, کلوی کارنگ, آسرنگ, جے جے جے کارن سرشت ابھارن, مم پرت پارنگ, جے تیگنگ. ستگرو نے بچن کیا, کہن لگے کھگ کھنڈ بےہنڈنگ, آ جڑی کھگ دار تلوار ہے نا کرپان ہے, اے چنگی طرح دشمن دے ٹکڑے کر دیئے, پر کیڑا دشمن, کھگ کھنڈ بےہنڈنگ, کھل دل کھنڈنگ, دل دا ارتھ ہے ٹولے, جیڑے مورکھاں دے ٹولے ظلم کردے نے اے کرپان انہاں دے ٹکڑے کر کے انہاں دے منہ نوں موڑ دیندی. کھا کھڈ بےہنڈنگ, کھل دل کھنڈنگ, ات رن منڈنگ, اے دا ارتھ ہے جنگ نوں بڑا سونے بناندی ہے, بر بندنگ, اے دے ورگا کوئی ہور اچا ہتھیار نہیں. پوتے صاحب نے کیا پج دانڈا کھنڈنگ, اے ہاتھ دا ایک سوٹا ہے, تیز پرچنڈنگ, اے دی لشک بڑی ہے, جوت امنڈنگ, پان پربنگ, اے دی اینی کو چمک ہے اس تلوار دی کہ اے دی چمک سامنے سورج دی چمک مدم پہ جاندی. نال کیا جے جے جے کارن, ستگرو نے کیا کہن لگے اس کرپان دی جے جے کار ہوئے, شستر دی گل کردیا سکھ سنتاں کرننگ, اس کرپان نال سنتاں نو سکھ دینا ہے, جڑا ماں پرشاں دے ظلم کردا ہے میں اس کرپان نال انہاں نو روکاں گا. سکھ سنتاں کرننگ, درمت درننگ, کلوک ہرننگ, اس سرننگ, جے جے جگ کارن, سرشت ابھارن, من پرت پارنگ, جے تیگنگ, اے تیگ تیری جے جے کار ہوئے. ستگرو دی دسم دی بانی پڑھنے ہاں, کھولے محلے والے دن حضور نے کیا سی, کہن لگے اک کرپان کھنڈو کھڑک تپک تبر ار تیر, دسم دی بانی وچ کہ آ جڑے کھنڈے نے کرپان نے توپ نے
1: साहब ने कहा असल विच मैं इन्हां नूं पीर मानना वा। अस कृपाण खंडो खड़ग तुबक तबर अरतीप तीर कह लगे सैल सरोही सहती ये हमारे पीर। इन्हां नूं पीर जान के सतगुरु ने खालसे की झोली विच शस्त्र पा दिते। इस दिन हजूर ने एक हुक्म किया जिहड़ा गुरबिलास पातशाह दसवीं विच आया है। मैं अर्ज की होला महला केवल ते केवल शस्त्रां दे अभ्यास दा प्रतीक सी ते ओ जेड़े जालम नाल टक्कर लै सकण। सतगुरु ने हुक्म कीता सिखो अज तो बाद मेरे कोल आउणा तीर लै के कृपाण लै के घोड़े ते चढ़ के ते कह लगे जिस बंदे कोल शस्त्र नहीं ना ओ तां इस तरह मानो जिवें इक भेड होवे ते ओदे कन्न पकड़ के जिथे मर्जी कोई ओनू लै जाए ओदा कदी भी कोई बचा कर नहीं सकदा। सतगुरु ने यह बचन कह गुरबिलास पातशाही दसवीं ओदे ए बचन ने उस ग्रंथ दे कह लगे पुन संग सारे प्रभु जी सुनाई बिना तेर तेगंग रो न भाई बिना शस्त्र केसंग नरंग भेड़ जानो गए कान ताको किते लै सधानो ते क्या ए मोर आ गया सुनो हे प्यारे बिना केस तेगंग देवो ना दीदारे। जे मेरे कोल आउणा हजूर कह लगे केस धारी ते अपने कोल तेग लैके आउणी। साध संगत इस तेग ने जालम दा मुंह भवा दिता। इस तेग ने एक फैसला किया मैं अर्ज करनी चाहना वा इतिहास की उस झांकी विचों जिथे इस तेग ने इन्नी कु बहादरी दिखाई पहला कदी पंजाब ए दिल्ली दे नाल जुड़ जाना जिदा जोर पैना कदी अफगानिस्तान काबल नाल जुड़ जाना ते सिखा ने कृपाण पकड़ के एक फैसला किया मिसला बना के अज तो बाद पंजाब नूं स्वतंत्र करांगे ना इनू असी दिल्ली का हिस्सा बन देना ते ना इनू अफगानिस्तान का हिस्सा बन देना। दिल्ली ते जरूर राज कीता पर उस वक्त हिस्सा नहीं बन दिता। शेरे पंजाब दे जींदे तक कदी भी अंग्रेज की जरूरत नहीं सी पई पंजाब वल झाक सके। ए गल वक्री कि सिख रियासतां ओदे नाल मिल गईयां गोरे नाल ते उन्हां दा जिहड़ा टिकाणा लुधियाणे तक बन गया नहीं तां सतलुज तो अगो दे जींदे जी ओदी जरूरत नहीं जी पई कि उह पैर पा सके। उस समय दी मैं घटना अर्ज करनी चाहना कि शस्त्रां दा अभ्यास गुरु ने कला कराया नहीं। हुण भावें कि भाई कान सिंह नाभा ने बड़ी सोहनी गल कही कहिंदा होला महला शस्त्रां दा प्रतीक सी पर कहन लगा अफसोस नाल कहना पैंदा है हुण शस्त्र केवल अजायब घर तक सीमित रह गए ने। सिख नूं दिनों दिन शस्त्रां चलाण दी जात जिहड़ी है भुलदी जांदी पर शस्त्र इहदा मतलब यह नहीं सी कि शस्त्र पकड़ के हारी सारी नूं डराई जाणा। समझना इस गल नूं जालम नूं रोकण लई शेरे पंजाब दा चलाणा होया ते सन 1846 आया ते 10 फरवरी दे दिन तों पहलां दी घटना। दो जंग गोरियां नाल सिख हार गए ने इक मुदकी दा ते दूजा फेरू शहर दा। शाम सिंह अटारी जिदे पिता दा नाम सी सरदार निहाल सिंह मैं अज दे दिन विशेष अर्ज करनी चाहना वा डॉक्टर गंडा सिंह महान हिस्टोरियन ओ लिखदे ने कि निहाल सिंह होरी शाम सिंह अटारी दे पिता 1817 दे करीब शेरे पंजाब बीमार हो गया है। एदे बचन दी कोई उम्मीद नहीं सी ते शाम सिंह अटारी दे पिता निहाल सिंह ने एक अरदास कीती सी सतगुरु अजे इस शेरे पंजाब दी जरूरत है तेरे राज दे झंडे झुलने ने किन्ना चंगा होवे जे इनू तू कृपा करके जीवन बख्श दे एदी थां ते मैनू मौत आ जाए पर दात्या इनू तू तंदरुस्ती जरूर बख्श। ते इन्ना तकड़ा इतिहासकार गल झूठी नहीं लिख सकदा। ओ लिखदा हैरानगी दी बात निहाल सिंह ने अरदास करके कीती परिक्रमा निहाल सिंह बीमार हो गया शेरे पंजाब तंदरुस्त होण लगा ते एक दिन ऐसा आया कि निहाल सिंह शाम सिंह अटारी दे पिता दा चलाना हो गया। जिदन उन्हें चलाना कीता ते शेरे पंजाब तंदरुस्त होके अपने दरबार विच आ बैठा। कैसी अजीब जी खेड वापरी। उस शाम सिंह अटारी दी बच्ची रणजीत सिंह दे पोते कवर नौ निहाल सिंह नाल व्याही सी। जदों बुरशागर्दी होई शेरे पंजाब दी मौत तो बाद खड़क सिंह कवर नौ निहाल सिंह जदों इन्हां नूं भी डोगरियां ने मरवा दिता एदी बच्ची बीबी नानकी नूं भी जहर दे दिता गया ते शाम सिंह अटारी अपने घर चला गया। میں گل کر لگا شستر دی کہ گرو نے کرپان یہو جی اج دے دن سکھ دے ہاتھ وچ پکڑائی وہ پورے بھروسے نال جنگ وچ گیا شام سنگھ اٹاری کارے دو جنگ جڑے نے سکھ ہار گئے نے انگریزاں تو تے مہارانی جندہ نے نا ایک چٹھی لکھی شام سنگھ اٹاری نو تے او دی چٹھی دے جڑے الفاظ سن سون سنگھ شیتل گورا نے بڑے پیارے ڈنگ نال دتے نے وہ لکھتے نے رانی نے واسطہ پایا تے او لکھتے نے چٹھی لکھی مہارانی نے شام سنگھ نو بیٹھ رہے کی چت وچ تار سنگا کہن لگے جنگ دوویں مدکی پھیرو شہر والے آئے سنگھ انگریزاں تو ہار سنگا کانو ہار دے کیوں میرے جگ جیندا جیوندی خوندی دے اج سرکار سنگا کہن لگا سے لکھ دی اگے سے کہندی اے تیگ سنگاں دی کھنڈی تا نہیں ہو گئی اے پر اپنے ہو گئے گدار سنگا تک واسطہ پا کے کہندی اٹاری والے نو تو شیرے پنجاب دا متر سیں کدی تیرے باپ نے آپ موت قبول کیتی شیرے پنجاب نو جیون دوایا سی تے کہن لگی اجے وقتی سما سنبھال سنگا روڑی جاندی پنجاب دی شان رکھ لے لیندی بسے رنجیت دی پگ مینو موئے متراں دی یودھیا آن رکھ لے جے تو رکھ سکنا اج تیرے تو بنا کوئی نہیں سارے جڑے نے بربادی کرن تے تلے نے کہندے نے اس وقت سردار شام سنگھ اٹاری گھروں تریا چینی گھوڑی تے چڑھیا بابا پریم سنگھ ہوتی لکھتے نے چینی گھوڑی تے چڑھن تو پہلا گھر ایک گل کہہ کے تریا جے پرت کے آواں گا خالصا راج نو قائم کر کے مڑاں گا تے جے میں جیت نہ سکیا میرے لیے چکھا چن کے تیار رکھو کیونکہ میں جیندے پرت کے آنا نہیں میری ارتھی کیول کار آئے بڈھا جرنیل دودھ ورگا چٹا داڑا دس فروری دا دن آیا تے سن 1846 سبرہاواں دے میدان اندر جد ہویا ایک پاسے انگریز توپ لے کے آئے نے توپ خانے دوجے پاسے غدارا نے توپاں دے بارود دی تھاں ریت سروں دے پیٹیاں بھر کے لیاندیاں تے ایتھوں تک تیج سنگھ ورگیا نے کیا شام سیاں چلا جا پچھا ظالم انگریز اینی کو فوج لے کے آیا ہے اسی ٹکر نہیں لے سکنی اس وقت شام سنگھ نے گرو گرنتھ صاحب دی جوری وچ کیا کہہ لگا کیوں کہندا انہاں کول توپ خانے نے ساڈے کول شستر چنگے نہیں تے شام سنگھ نے نہ کرپان دے بوٹھے تے ہاتھ رکھ کے کیا کہہ لگا گرو گرنتھ صاحب دی اوٹ لے کے کہنا ستگرو نے نا کھولے والے دن کرپان پکڑائی سی تے میں بھروسہ کر کے کہنا کہ میں جیندے نے واپس نہیں جانا پاوے میری چھاتی گولیاں نال ون دین پر جنی دیر تک میرے کول جیون میں اپنے ہتھوں کرپان نہیں چڈا شام سنگھ اٹاری جدو گیا تے سکھاں نوں ایک بھروسہ بج گیا مد